और बाजारों तक पहुंचाया जाए। जब मामार सिन्हा ने इस्तांबुल की प्यास बुझाने के लिए कर्क चश्मा आबी निज़ाम की तामीर की तो उन्होंने सिर्फ इंजीनियरिंग का एक शाहकार ही तख्लीक नहीं किया बल्कि पानी को कानून वक्फ का तहफ्फुज़ भी अता किया। वक्फ नामों में दर्ज तहरीर के मुताबिक पानी की पैमाइश का एक पैमाना था जिसे मासूरा कहा जाता था। इसी मासूरा पैमाइश के मुताबिक पानी को घरों, मसाजद और सबीलों के दरमियान मुनसिफाना तौर पर तकसीम किया जाता था। पत्थर इस आबी बहाव का सबसे वफादार मुहाफिज था। संगमरमर के चश्मों पर गंदा कुरानी आयत और खताती दरअसल पानी की हुरमत और तकद्दस की मोहरें थीं। हौज से टकराते हुए पानी की आवाज़ एक खुशगवार धुन बन जाती थी, पत्थर की अता करदा हयात की धुन। बाज वक्फनामों में ये शर्त भी दर्ज होती थी कि सर्दियों में पानी को जमने से बचाने के लिए पथरीली नालियों को मोटे कपड़ों से ढांपा जाए, पानी की रवानी को बिला तातुल बरकरार रखने के लिए पानी के रखवाले नामी शोबे के अहलकार हम वक्त काम करते रहें और इन मुलाजमीन की तनख्वाहें भी वक्फ की आमदनी से अदा की जाएं। पानी के ये चौकीदार उस्मानी दौर के वो मुलाजमीन थे जो शहरों के आबी रास्तों की देखभाल, मुरम्मत और हिफाजत के जिम्मेदार होते थे। जब पत्थर को रहमत के साथ तराशा जाता तो वो कभी सबील बन जाता, कभी चश्मा और कभी हौस। शक्ल ख्वा कुछ भी हो, इसका फरीजा हमेशा खामोश जानों के लिए हयात अफरोज सांस बनना होता था। पानी जहाँ भी पहुँचता वो मुकाम गोया एक बाग़े बहिश्त में तब्दील हो जाता था। आज जिन तसव्वुरात को हम पायदार तरक्की या माहौलियाती तवाज़ुन के नाम देते हैं वो दरअसल सन्नती दौर के बाद जदीद दुनिया की अपनी कोताहियों का एतराफ़ महसूस होते हैं। लेकिन हमारे इस खत्ते में फितरत कभी भी सिर्फ एक ज़मीन का टुकड़ा नहीं रही कि जहाँ पैदा हो, ज़िंदगी गुजारो और चल बसो, बल्कि वो एक मुकद्दस इमानत थी जो नस्ल दर नस्ल मुंतकिल होती रही। वक्फ की तहजीब ने 15वीं सदी ही में दरख्त की एक एक शाख को कानून के मजबूत तहफ़ में ले लिया था और जंगल को सिर्फ तजारती असासा नहीं बल्कि वतन और इज्तमाही ज़मीर का हिस्सा करार दिया था। अब हम इन दरख्तों की दास्तान सुनेंगे जिनके फल मुसाफिरों के लिए वक्फ थे। इन वक्फ नामों की दास्तान जो सूखते हुए एक नन्हे पौधे का भी हिसाब तलब करते थे और इन सब्स औकाफ की दास्तान जो इबादत के जज्बे से फितरत की हिफाजत करते थे। साथ ही ये भी देखेंगे कि इस कदीम और गहरी रूह ने आज के दौर में किस तरह दोबारा नई कौंपलों की सूरत में जन्म लिया है। दौरे उस्मानी में सब्ज़ाज़ार महज खाली ज़मीनें नहीं थे बल्कि वक्फ के ज़रिए अवाम के लिए मुख्तस किए गए सुकून के जज़ीरे भी थे। इस तहजीब की पानी सोच ने फितरत के तहफ़्फ़ुज़ को रियासत की बका के बराबर अहमियत दी। सुल्तान मोहम्मद फ़ातह के वक्फ नामों में जिस जज्बाए तहफ़्फ़ुज़ की झलक मिलती है वह दरअसल एक वाज़े और बुलंद ऐलान की हैसियत रखता है, दरख्तों के हक़ के हयात की ऐलान की। इसी दौर के मुनफरिद तरीन इदारों में दरख्त लगाने के और इनकी हिफाजत करने के औकाफ शामिल थे जिन्होंने दुनिया को हैरत में डाल दिया था। मिसाल के तौर पर मायनेसा, बुरसा और इस्तांबुल के शरई अदालती रजिस्ट्रों में महफूज वक्फ नामों में ये शर्त दर्ज थी कि शहर के गिरदो नवाह के बंजर पहाड़ों पर हर साल एक मुकर्रा तादाद में नए पौधे लगाए जाएँ। ये औकाफ सिर्फ शजरकारी तक महदूद नहीं थे बल्कि शजरदार कहलाने वाले खुसूसी चौकीदार मुकर्रर किए जाते थे। इन चौकीदारों की जिम्मेदारी दरख्तों की देखभाल, शाख तराशी, आबपाशी और सबसे बढ़कर ये कि अगर कोई दरख्त सूख जाए तो इसकी जगह फौरन नया पौधा लगाना होती थी। अगर कोई दरख्त खुश्क हो जाता तो इसे सिर्फ एक पौधे का नुकसान नहीं समझा जाता था बल्कि इसे वक्फ के कानून की खिलाफ वर्जी तसव्वुर किया जाता था। इस निज़ाम में दरख्त लकड़ी देने वाला खाम माल नहीं बल्कि वक्फ का एक जिंदा फर्द समझा जाता था। सब्ज औकाफ की सबसे दिलकश मिसाल फलों के औकाफ थे। काफलों की गुजरगाहों के अतराफ और कारवान सराओं में हजारों फलदार दरख्त इस नीयत से लगाए जाते थे कि हर गुजरने वाला मुसाफिर इनके फल से अपनी भूख मिटा सके। ये रवायत खुसूसन सुल्तान सुलेमान कानूनी और इनकी अहलिया खुर्रम सुल्तान के दौर में अपने उरूज पर पहुंची। इस दौर में ज़मीन की मलकियत अल्लाह के नाम वक्फ की जाती थी और इसके फल अवाम के लिए मुख्तस होते थे। वक्फ नामों में दर्ज एक शर्त इस तहजीब के इखलाकी हुस्न की बेहतरीन मिसाल पेश करती है।
اس راستے سے گزرنے والا ہر مسافر ان درختوں کے پھل کھا سکتا ہے، لیکن نہ شاخ توڑے، نہ درخت کو نقصان پہنچائے، اور نہ ہی پھل اپنے ساتھ ذخیرہ کر کے لے جائے۔ کیا یہ سخاوت صرف انسانوں تک محدود تھی؟ ہرگز نہیں۔ بزم عالم والدہ سلطان کے وقف نامہ میں ہدایت کی گئی تھی کہ باغات کے کچھ پھل درختوں پر ہی رہنے دیے جائیں، تاکہ آسمان کے پرندے، جن کا رزق اللہ کے ذمے ہے، وہ بھی ان سے اپنا حصہ حاصل کر سکیں۔ یہ تصور فطرت کو صرف انسان کے نقطہ نظر سے نہیں دیکھتا، بلکہ پورے ماحولیاتی نظام کو رحمت و شفقت کے ایک وسیع دائرے کا حصہ سمجھتا ہے۔ بعض اوقاف میں یہ شرط بھی رکھی گئی تھی کہ ہر بہار قبرستانوں اور عوامی مقامات پر خوشبودار پھول لگائے جائیں، تاکہ شہر کی خوبصورتی اور عوام کی روحانی آسودگی دونوں کو فروغ ملے۔ تو پھر یہ قدیم سبز وقف کی روح آج کہاں زندہ ہے؟ آج اس ورثے کی علمبرداری ٹیما فاؤنڈیشن کر رہی ہے۔ درحقیقت ٹیما فاؤنڈیشن اس دور جدید میں سلطان محمد فاتح کے تصور تحفظ فطرت کا ایک شہری اور سماجی عکس ہے۔ اس فاؤنڈیشن کی زمین کو کٹاؤ اور تباہی سے بچانے کی جدوجہد دراصل زمین کی عزت اور امانت کی حفاظت کی جدوجہد ہے۔ آج کے جدید سبز اوقاف صرف درخت نہیں لگاتے، بلکہ اپنے اسلاف کی طرح فطرت کے حقوق کا دفاع بھی کرتے ہیں۔ وہ جنگلات کو ایک اجتماعی امانت اور عوامی اثاثہ برقرار رکھنے کے لیے قانونی اور سماجی تحفظ فراہم کرتے ہیں۔ صدیوں پہلے کی طرح آج بھی ایک پودا لگانا دراصل مستقبل کو آنے والی نسلوں کے لیے وقف کرنا ہے۔ وقف کی روح نے سخت ترین سردیوں میں بھی فطرت کو بے سہارا نہیں چھوڑا۔ ضلع بورسہ اور ضلع ارزروم جیسے شدید سرد علاقوں کے جنگلاتی اوقاف میں باقاعدہ یہ شرط رکھی گئی تھی کہ برف باری کے دوران خوراک سے محروم ہو جانے والے جنگلی جانوروں کے لیے درختوں کی شاخوں پر گوشت اور جانوروں کی انتڑیاں، اوچڑی وغیرہ رکھ دی جائیں۔ سبزہ خور جانوروں کے لیے جنگل کے اندر مختلف مقامات پر چارہ بھی رکھا جائے۔ اسے صرف خیرات نہیں بلکہ ایک عوامی ذمہ داری بھی سمجھا جاتا تھا۔ عثمانی وقف قانون نے درخت کو وقف کی جائیداد کا درجہ دے کر محفوظ اور ناقابل دست اندازی قرار دے کر اسے بیجا کٹائی سے محفوظ کر دیا۔ وقف کے درختوں کو نقصان پہنچانا تقریباً اتنا ہی سنگین جرم سمجھا جاتا تھا جتنا مسجد جیسے مقدس وقفی املاک کو نقصان پہنچانا۔ اسی وجہ سے ماحول سبزے سے بھرا ہوا تھا۔ جیسا کہ یورپی سیاحوں نے اپنی یادداشتوں میں لکھا ہے کہ اناتولیا کے شہر دور سے ایسے دکھائی دیتے تھے کہ گھروں کی جھلک بھی مشکل سے نظر آتی، عمارتیں گویا درختوں کی آغوش میں چھپی ہوئی ہوتی، اور پورے شہر ایک وسیع باغ کا منظر پیش کرتے تھے۔ کیونکہ اس تہذیب میں درخت لگانا صدقہ جاریہ سمجھا جاتا تھا، ایسا نیک عمل جس کا اجر درخت لگانے والے کی وفات کے بعد بھی جاری رہتا تھا۔ اس کے سائے میں بیٹھنے والا ہر مسافر اور اس کے پھل کھانے والا ہر پرندہ اس کے لیے ثواب کا باعث بنتا رہتا تھا۔ آج جب ہم موجودہ دور کے کنکریٹ کے جنگل میں سانس لینے کے لیے ایک سایہ تلاش کر رہے ہوتے ہیں، تو دراصل وقف کی اسی قدیم روایت کی سرسبز پناہ گاہ کو ڈھونڈ رہے ہوتے ہیں۔ درخت کو بھائی سمجھنے، جنگل کو مقدس امانت جاننے، اور زمین کو رحمت و شفقت کے ساتھ سنوارنے والی وہ عظیم میراث آج بھی ایک ننھے پودے کے صبر میں ہماری منتظر ہے۔ ماضی کے شجرداروں سے لے کر آج کے رضاکارانہ ماحولیات تک پھیلا ہوا یہ سلسلہ دنیا کو دوبارہ سرسبز بنانے کی امید کا سب سے مضبوط پل ہے۔ یاد رکھیے، ایک شاخ کی حفاظت دراصل ایک تہذیب کی جڑوں کی حفاظت ہے۔ وقف ہمیشہ سے سرسبزی کا ابدی اور قانونی محافظ رہا ہے۔ رحمت و شفقت کے اس سفر میں رکنا منع ہے۔ اگلی صحبت میں ہم رحمت کی شان سلاطین اور والدہ سلطانوں کے درمیان اوقاف کی خدمت میں ایک دوسرے پر سبقت لے جانے کے عظیم جذبے کے موضوع پر گفتگو کریں گے، اور دیکھیں گے کہ اس دور میں سخاوت اور خدمت خلق اپنی بلند ترین صورت میں کس طرح جلوہ گر ہوئی۔ تب تک فطرت اور انسانی ضمیر کا ہاتھ تھامے رکھیے، اور یاد رکھیے کہ جب ایک ہاتھ آگے بڑھتا ہے تو ایک زندگی بدل جاتی ہے۔ یہ وہ مقام ہے جہاں ایک کہانی مکمل ہو جاتی ہے۔ آئندہ ہفتے پروگرام دینے والے ہاتھ کی کہانی میں دوبارہ ملاقات کی امید کے ساتھ اپنے میزبان مصباح شاہین کو اجازت دیجیے۔ اللہ حافظ۔